0: रेडियो पाकिस्तान टोरंटो सीएमआर 101.3 एफएम स्टूडियोज में रब्ते के नंबर 416-593-0003-730 हमारे स्टूडियोज की घड़ी का वक्त ये वक्त है आपको लिए चलने का कनेडियन इंग्लिश हेडलाइंस की तरफ जो आपके लिए पेश करती है वानी
1: न्यूज के लिए हमें दिया है टीम भट्टी रियल स्टेट फॉर ऑल योर रियल स्टेट नीड्स कॉल तलहा भट्टी 647-295-7861 647-295-7861
2: Good evening, you're listening to Radio Pakistan Toronto. This is Meewani with local updates. The Liberal government says it will table legislation in the fall to indefinitely exclude people who solely suffer from mental illness from medical assistance in dying. A 60-year-old woman from Richmond Hills has been identified as the victim in a van hit and run as York Region urges the driver involved to turn themselves immediately. Toronto police are investigating after several Israeli flags were deliberately set on fire outside a North York church early Wednesday morning. Transit expected to be center stage as Chow and Bradford go head-to-head in Scarborough-centric debate. Toronto police are looking to identify a man in relation with a sexual assault investigation at a TTC subway station last week. A man was taken to hospital Wednesday afternoon after being shot in Markham. The Canadian Automotive Museum has been fined by the City of Oshawa for not dealing with a group of unhoused people accused of trespassing and littering on the property. Chow's lead over Bradford narrows to 4 points in Toronto mayoral race. California man sentenced to 10 years in major Canada-US drug trafficking conspiracy. Stay tuned on Radio Pakistan Toronto for more such updates. Good night.
0: कनेडियन इंग्लिश हेडलाइंस वानी आपके लिए पेश कर रही थी आप सुन रहे पाकिस्तान टोरंटो सीएमआर 101.3 एफएम मौलाना फजल रहमान कल अपोजिशन के साथ खड़े थे उनसे बात कर रहे थे आज हुकूमती इत्तेहाद ने उनसे फिर मुलाकात की मौलाना फजल रहमान ने हुकूमती वफद को खैबर पख्तूनख्वा में गवर्नर राज एमरजेंसी ना लगाने का मशवरा दिया है स्पीकर कौमी असम्बली आयाज सादिक मौलाना फजल रहमान की रिहाइश पर पहुंचे थे जहां उन्होंने मौलाना फजल रहमान को अपोजिशन से मुलाकात की तफसीलात से आगाह किया आयाज सादिक साहब का कहना था कि हुकूमत अपोजिशन के दरमियान मुज़ाकरात कामयाब हो गए थे लेडलॉक पीटीआई उनके इत्तेहादियों के दरमियान हुआ जो बदकिस्मती है उनका बतौर सहूलतकार मुज़ाकरात की कामयाबी की भरपूर कोशिश की अब भी अपनी कोशिशें जारी रखूंगा अपोजिशन पे फ़ोन पर बात हुई है होती रहती है अब भी होती रहेगी स्पीकर कौमी असम्बली ने मुलाकात के बाद मीडिया से गुफ्तगू करते हुए कहा कि मौलाना फजल रहमान को उम्र की मुबारकबाद देने आया था इसके बाद हुकूमती वफद पहुँच गया आयाज सादिक ने कहा कि मुज़ाकरात मुफाहमत पर यकीन रखता हूँ और उम्मीद पर दुनिया कायम है हुकूमती मुज़ाकराती कमेटी के रकीन राना सनाउल्ला तारिक फजल चौधरी और मौलाना फजल रहमान के वो घर पहुंचे थे मौलाना फजल रहमान ने मुज़ाकरात के जरिए मसाइल के हल पर जोर दिया है और कहा है कि अगर गवर्नर राज एमरजेंसी लगती है तो इससे मसले का हल नहीं निकलेगा 416-593-0003 रेडियो पाकिस्तान टोरंटो सीएमआर 101.3 एफएम कमर्शियल ब्रेक लेते हैं प्रोग्राम में वापस आएंगे स्टे ट्यून्ड
3: अस्सलाम वालेकुम यू आर लिसनिंग टू रेडियो पाकिस्तान टोरंटो
4: खुदा न करे अगर आपका कार एक्सीडेंट हो गया और आप कानूनी मदद लेना चाहते हैं तो ना सिर्फ हम आपके हक का जायज ज्यादा से ज्यादा पैसा लेकर दिलवाते हैं बल्कि अपनी फीस भी आपका क्लेम दिलवाने के बाद ही लेते हैं और मैं आपकी अपनी अंजुम कुरैशी आपकी अपनी जबान बोलती हूँ और हमारे पर्सनल इंजरी लॉयर्स की टीम आपके क्लेम को प्रोफेशनली हैंडल करते हैं और अगर अपने क्लेम के सिलसिले में आप हमारे लॉयर के साथ मीटिंग करना चाहते हैं तो हमारी कंसल्टेंसी बिल्कुल फ्री है आज ही मुझे कॉल करें आपके कार एक्सीडेंट केस में आपका इन्फॉर्मेशन लेना आपका हक है 416-570-0157
5: कनाडा में आए हर खानदान का ख्वाब होता है कि उनका एक अपना प्यारा सा घर हो या कारोबार हो लेकिन मॉर्गेज के बढ़ते रेट्स और घरों की बढ़ती कीमतें अगर आपके ख्वाब को पूरा नहीं होने दे रही तो रॉयल फाइनेंशियल ग्रुप के शिराज हुसैन से राब्ता कीजिए शिराज हुसैन और उनकी टीम 100 से ज्यादा लेंडर्स के साथ काम करते हैं इनकी इंतहाई प्रोफेशनल टीम अपनी सर्विसेज में एक्सपर्ट हैं मॉर्गेज चाहे घर की हो या कमर्शियल इंडस्ट्रियल प्राइवेट या आपको चाहिए इक्विटी लाइन ऑफ लोन पर्सनल लोन या बिजनेस लोन 100% गारंटीड अप्रूवल कॉल शिराज हुसैन 647-271-4147 647-271-4147
6: सिटी हॉल में पैट ब्रेडफर्ड ने आपके टीटीसी के किराए बढ़ाए और बार बार सर्विस में कटौती की जबकि उन्होंने कहा था कि वो ऐसा नहीं करेंगे वो अपनी बात से फिर गए बिल्कुल वैसे ही जैसे उन्होंने इन मामलात पर भी किया किफायती रिहाइश किराया कंट्रोल पुलिसिंग साइकिल लेन्स ब्रेडफर्ड कहते कुछ और हैं और करते कुछ और हैं क्योंकि इलेक्शन जीतने के लिए वो कुछ भी कह देंगे वो बस ऐसे ही نہیں ہیں، کیا آپ بھروسہ کر سکتے ہیں اپنے مکان کے کرائے پر، اپنے سفر کے کرائے پر یا اپنی حفاظت پر؟ 26 اکتوبر کو فیصلہ آپ کیجیے.
7: Authorized by the Olivia Chow campaign.
8: ڈاکٹر فیاض احمد قریشی اینڈ ایسوسیٹس اب مسیساگا کے بعد سکارب رومین 2155 لارنس ایونیو ایسٹ لارنس اور برسٹ ماؤنٹ کا انٹرسیکشن 416-757-9999. دانتوں کی کوئی بھی بیماری ہو آپ اعتماد کے ساتھ ڈاکٹر فیاض احمد قریشی اور ان کی تجربہ کار ٹیم کی پروفیشنل سروسز کا فائدہ اٹھائیے. تمام انشورنس پلان ایکسپٹ کرتے ہیں. انشورنس نہ رکھنے والوں کے لیے اسپیشل ڈسکاؤنٹ. روٹ کینال ٹریٹمنٹ اور ری ٹریٹمنٹ کے اسپیشلسٹ ہیں. مسیساگا لوکیشن 1110 بلور اسٹریٹ ایسٹ بلور اور ڈکسی کے انٹرسیکشن 9052325678.
9: اگر آپ اپنے فرینڈز اور فیملی کو کینیڈا بلانا چاہتے ہیں تو شہباز اکبر ان کی انتہائی پروفیشنل ٹیم آپ کو مکمل کنسلٹنسی فراہم کریں گے. اگر آپ ریفیوجی کلیم کرنا چاہتے ہیں یا امیگریشن ریفیوجی بورڈ میں کسی بھی قسم کے اپیل کرنا چاہتے ہیں، بزنس امیگریشن اپلائی کرنا ہو، اسکلڈ ورکر کلاس ہو، کینیڈین ایکسپیرینس کلاس، اسٹوڈنٹ ویزا یا سپر ویزا اپلائی کرنا چاہتے ہوں یا پھر فیملی اسپانسرشپ، تو ہماری ایکسپرٹ ٹیم آپ کی مکمل رہنمائی کرے گی. دو لوکیشن سے آپ کو سرو کرتے ہیں، ایسٹ میں مارکم اینڈ شیپرڈ، ویسٹ میں ہائی وے 10 اور اسٹیلس کا انٹرسیکشن. ابھی رابطہ کیجیے 416-855-9464. شہباز اکبر صاحب کے رابطے کے نمبر 416-855-9464. گرین اسٹار امیگریشن.
10: قرض انسان کا ذہنی سکون چھین لیتا ہے. اگر آپ قرض کے بوجھ سے پریشان ہیں تو آل ڈیٹ سولوشن کے ایم صدیق سے رابطہ کیجیے 416-671-0577. جی ٹی بھر میں 4 لوکیشن سے آپ کو سرو کرتے ہیں. مکمل رازداری اور فیس آپ کے کیس کے سیٹل ہونے کے بعد لیتے ہیں. کیس دیکھنے کے بعد مکمل گارنٹی کے ساتھ آپ کو بتائیں گے کہ کتنے فیصد تک قرض معاف ہو سکتا ہے اور پھر سود سے پاک آسان اقساط میں آپ ادائیگی کر سکیں گے. کلیکشن کال آنا ہو جائیں گی بند اور آپ کی پریشانیاں جائیں گی ختم. ابھی اعتماد کے ساتھ کال کیجیے 416-671-0577.
11: بہت خوشبو آ رہی ہے کھانے میں، ایسا لگ رہا ہے جیسے گھر کے پسے ہوئے مسالوں سے بنا ہو.
12: ارے خوشبو کیسی نہیں ہوگی، یہ ہانڈی کے مسالوں کا کمال ہے جو چن چن کے اکٹھے کیے گئے ہیں خاص ہمارے لیے تاکہ یہ لذت اور سواد ہمیں مل سکے.
13: ہانڈی مسالے، بالکل گھر جیسا سواد.
14: فار ہول سیل انکوائری کال 416-740-746-5550.
15: السلام علیکم، میرا نام زینب عظیم ہے. I'm running for mayor of Milton. میں ملٹن میں ہی پلی تھی. I teach at Harvard University Policy and Economics where I did my master's. I worked at the Deputy Prime Minister and Minister of Finance's office for 3 years and most recently میں نے زوران ممدانی کے کیمپین پہ بھی کام کیا ہے. And this year we are running to bring careers close to home, transit every 20 minutes to deal with the parking and traffic problems, and Alive after 5, which means more things to do in Milton so you don't have to go to Mississauga. Make sure to vote for Zainab Azim for mayor of Milton on October 26th and you can find more at milton.com.
16: اپنے خوش کے لمحات کو یادگار بنائیں. آئیکاٹ ایونٹ سپیس میں شادی، مہندی، ریسپشن، برتھ ڈے پارٹیز، کارپوریٹ ایونٹس، غزل اور قوالی نائٹس یا کسی بھی تقریب کے لیے 3 خوبصورت اور شاندار ہالز ہیں جہاں 1200 تک گیسٹس کی بھرپور مہمان نوازی کر سکتے ہیں. تمام حلال ڈشز پاکستانی شیف کی نگرانی میں روایتی ذائقوں کے ساتھ تیار کی جاتی ہیں. ان ہاؤس سٹیجنگ، آڈیو ویژول سسٹم، 10 پروجیکٹر سکرینز، مکمل ٹیکنیکل سپورٹ کے ساتھ 6887 ڈکسی روڈ مسیساگا. فار مور انفارمیشن اینڈ بکنگ کال مسٹر عالم 437-425-2500 اور برمپٹن میں کوئنز مینر ایونٹ سینٹر 2 آکشن لین برمپٹن. فار مور انفارمیشن کال 416-814-3600.
17: یاد رکھیں، اگر آپ کسی بھی کرمنل افینس میں چارج ہو گئے ہیں یا آپ کو کوئی بھی فیملی لا کا مسئلہ ہے جیسے کہ پراپرٹی ڈویژن، اسپاؤزل سپورٹ، چائلڈ کسٹڈی اینڈ ایکسس، یا آپ کا کوئی سول لٹیگیشن کا معاملہ ہے، کمیونٹی کے جانے پہچانے اور تجربہ کار لائر طاہر مجید سے رابطہ کیجیے 6478384773. قانونی معاملات کے لیے ان سے رابطہ کیجیے جو قانون کو مکمل طور پر جانتے ہیں. فار آل یور لیگل میٹرز کال طاہر مجید 6478384773.
18: Our loan and credit card bills keep piling up. We have no money to pay them with our limited income.
19: I'm afraid we are going to go bankrupt and lose our house, business and all assets. Is this why we immigrated to Canada?
20: Jab koi baat bigad jaye. Help is just one call away. No need to file bankruptcy. We can save your assets, stop collection calls, and make one monthly interest-free installment for maximum debt relief. Call Aisha Munawwar, Debt Solutions Specialist and Insolvency Counselor with Rumanek & Company Limited, a company with licensed insolvency trustee. Call Aisha Munawwar at 416-428-2165. That's 416-428-2165.
0: Radio Pakistan Toronto FM 101.3 studios. My number is 416-593-0003. Rumanek & Company Limited ki Aisha Munawwar sahab humare saath hoti hain aaj ke din. Khuda na khwasta aap karz ke bojh tale aa jayein. Number ek note kar lein, apne paas rakhein, 416-428-2165. Maximum karz aapka maaf karwa dengi. Hamare saath maujood hain, khush aamdeed kahenge. Aisha sahab, assalamu alaikum.
21: Wa alaikum assalam ji.
0: Kaise hain aap? Khairiyat se? Theek thaak?
21: Main bilkul theek hoon, thank you.
0: Acha, kya karz maaf karwane ka wahid jo procedure hai bankruptcy hai ya koi aur bhi options hoti hain?
21: Sawal hi paida nahi hota. Main always kehti hoon ki jab hum logon pe karza ho jata hai to hamari ek state of mind hai ki bas ab to hum bankrupt ho gaye. Nahi, aisa nahi hai. There are options available ki jisme aapko bankruptcy nahi karni padti aur karza maximum maaf ho jata hai, interest bhi ruk jata hai. Bankruptcy can be last option ki bilkul hi jab situation kharab ho to wo baat wahi hai ki hamara kaam hai ki hum review karke aapko bataye ki kya option aapke liye better hai.
0: Very right. 416-428-2165 pe aap raabta kar sakte hain. Acha, jo secure debts hote hain wo phir in mamlaat mein kaise settle ho?
21: As long as aapne secure